निरज श्रीधर एवं सुनिधि चौहानको कण्ठरी एथर सुनिबा सिने संगीत कार्यक्रमर परवर्ती गीत कुमारको रचना संगीत दिन्छन् सचिन गुप्ता कथचित्र जो हम चाहे।

श्रोतांदू सिने संगीत कार्यक्रम र शेष गीत उदित नारायण एवं अनुराधा पौडवालको मृत कण्ठरे, समीरका रचना, संगीत सञ्जीव दर्शन, कथाचित्र आशिक।